0: varm sommer. Det var en af de varmeste somre. Nogen kunne huske, solen stod højt på himlen hver eneste dag, og temperaturen steg til over 30 grader. Fuglene sang fra de grønne træer, og duften af nyslået græs bredte sig i luften. Børnene nød deres sommerferie, de cyklede til stranden, byggede sandslotte og hoppede i det kølige hav for at blive afkølet. Nogle spillede fodbold i parken, mens andre spiste is i skyggen under store træer. Om aftenen samlede familierne i haverne. Grillen blev tændt, og duften af grillede pølser og majs fyldte luften. Folk sad længe udenfor, fortalte historier, og så solen går langsomt ned, mens himlen blev fra orange, pink og lilla. Selvom varmen nogle dage var næsten for meget, fandt alle små måder at nyde sommeren på. De drak masser af vand, søgte skygge midt for dagen og tog en dukkert, når solen blev for stærk. Da sommeren nærmede sig til sin afslutning, begyndte dagen langsomt at blive kortere, men minderne om de lange lyse aftener, de kolde is og de glade stunder med familie og venner vil vare længe. Det blev en sommer, som mange vil huske. Ikke kun på grund af varmen, men fordi den bragte mennesker tættere sammen og gav dem tid til at nyde de enkle glæder i livet. Tusind tak fordi du lyttede med. Vi ses næste gang.
1: سامعین کرام، FM 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
2: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو کہ ادھر آپ کی آواز کے اسٹوڈیو سے لے کر براہ راست آپ کی خدمت میں حاضر ہیں۔ سامعین، ہم نے آپ کو بتایا تھا، اپنے انٹرو میں بھی بتایا تھا، اس سے پہلے بھی بتایا تھا کہ آج جو ہمارے مہمان ہوں گے بیرسٹر امجد ملک صاحب، جو کسی تعارف کے محتاج نہیں، منسٹرز وائس چیئرپرسن بھی ہیں پنجاب او پی سی کے، اور اس کے علاوہ ملک صاحب نے اپنی زندگی میں بہت کچھ کیا، بہت کچھ کر رہے ہیں، بڑی سٹرگل کر رہے ہیں۔ میں تھوڑا سا بتاتا چلوں کہ آپ کو بیرسٹر امجد ملک صاحب کے متعلق، بیرسٹر صاحب جو ہیں وہ برطانوی وکلاء تنظیم ایسوسیشن کے پاکستانی لاز کے چیئرمین بھی ہیں، برطانیہ میں انسانی حقوق کا سن 2000 کا بہترین وکیل کا اوارڈ بھی رکھتے ہیں، وہ ہیومن رائٹس کمیشن پاکستان اور سپریم کورٹ بار ایسوسیشن کے پاکستان کے تعینات ممبر بھی ہیں۔ امجد ملک صاحب برطانیہ میں پاکستان کی آواز بھی ہیں، وہ دو کتابوں کے مصنف بھی ہیں، پاکستان اور برطانیہ میں انسانی حقوق شخصی آزادی کے اوپر ان کے آرٹیکل مقامی اور پاکستانی اخبارات میں چھپتے رہتے ہیں۔ وہ پاکستان میں اوورسیز منسٹری کے ذیلی ادارے میں 2 سال 2016-2018 تک اوورسیز پاکستانی فاؤنڈیشن کے چیئرمین بورڈ آف گورنر بھی رہے ہیں۔ انہوں نے اپنے دور میں دور راس اصلاحات کی بنیاد بھی رکھی۔ وہ برطانیہ میں 20 سال سے اپنی وکلاء فرم امجد سالسٹر چلا رہے ہیں، جس نے بہت سارے مشہور مقدمات میں سائلین کی مدد کی تاکہ انصاف کی راہ ہموار ہو سکے اور داد رسی ممکن بھی ہو سکے۔ 22 جون 2021 کو مسلم لیگ نون بیرسٹر امجد ملک کو چیف کوآرڈینیٹر انٹرنیشنل افیئر اور پاکستانی تعینات کیا تھا، اور 2023 سے وہ سینئر نائب صدر انٹرنیشنل افیئر خدمات بھی سر انجام دے رہے ہیں۔ وہ منشور کمیٹی کے ممبر بھی ہیں۔ بیرسٹر امجد ملک صاحب 2024 سے وائس چیئرمین اوورسیز پنجاب کے فرائض بھی سر انجام دے رہے ہیں۔ تو ملک صاحب نے بہت ساری باتیں جو ہیں وہ ہم سے کرتے رہتے ہیں۔ جب بھی ہم ان کو فون کرتے ہیں وہ اپنی گونا گو مصروفیات سے ٹائم بھی نکالتے ہیں اور لوگوں کی بات بھی سنتے ہیں اور ہماری بات بھی سنتے ہیں، اور ہم کھل کر ان سے بات چیت بھی کرتے ہیں۔ کوئی لکی لپٹی بات یہ بھی نہیں کرتے اور ہم بھی نہیں کرتے۔ تو سمجھ، اپنے سوالات کی طرف ہم بڑھتے ہیں، بہت سارے آج سے ان سے سوالات کر رہے ہیں۔ ملک صاحب، سب سے پہلے تو آپ کو اپنے ادارہ پر خوش آمدید کہتے ہیں۔
3: جی جی، بہت بہت شکریہ راج صاحب، آپ کی ذرا نوازی ہے اور بڑا آپ کے خلوص کی میں دل سے قدر کرتا ہوں۔ آپ یورپ میں پاکستانیوں کی آواز ہیں، اور جب بھی آپ سے موقع ملتا ہے کوشش ہم کرتے ہیں کہ نوٹس ایکسچینج کریں، جو کام کر رہے ہیں اس کے بارے میں ہم ایک دوسرے کو آگاہ کریں تاکہ وائڈر پبلک کو آگہی ہو کہ ہم ان کی فلاح کے لیے کیا کر رہے ہیں، کیا ہو سکتا ہے، کیا ہونے والا ہے، اور کیا جو ہے ہماری ریچ میں ہونا چاہیے کہ ہم اس کے لیے تگ و دو کریں۔ آپ کا بہت بہت شکریہ راج صاحب۔
2: مل صاحب، آپ نے ہمیشہ ذرا نوازی کی ہے تو میں تھوڑی سی آج بات کرنا چاہ رہا ہوں۔ آج کل آپ سوشل میڈیا پر ٹک ٹاپ آف ٹاؤن ہیں، آپ کا سوشل میڈیا کے قانون بارے کیا خیال ہے؟ ایران اور امریکہ، جنگ، بات چیت یا اصلاحات؟
3: देखिए, सोशल मीडिया एक ऐसा टूल है जो अगर मुनासिब अच्छे तरीके से इस्तेमाल किया जाए तो ये आपके जो बयानियां है उसको बहुत दूर तक ले जा सकता है। पिछले सालों में अब इसके ऊपर गालम गलोच में कमी वाकया हुई है। उसकी वजह ये है कि इफेक्टिव जो रेगुलेटर्स हैं उन्होंने उसके ऊपर काम करना शुरू किया है, नहीं तो पहले तो पगड़ी उछालना और ये वो सारा बड़ा रूटीन बन गया था। और मेरा ख्याल हुकूमत ने भी, पाकिस्तान की हुकूमत ने भी कोशिश की है कि इसको आज़ादी रहे भी, लेकिन पीटीए के जरिए कदगन भी लगे जहां, और फिर साइबर क्राइम यूनिट ने भी उसमें अपना किरदार अदा किया। लेकिन मेरे ख्याल में आज़ादी रहनी चाहिए, लेकिन साथ साथ जिम्मेदारी भी होनी चाहिए कि आप जो राय इस्तेमाल कर रहे हैं उससे किसी की दिलेजारी तो नहीं हो रही। ईरान और अमेरिका वाला जो मामले के ऊपर आपने बात की है वो सोशल मीडिया से हटके है। मेरे ख्याल में इस खत्ते में ईरान बड़ा मुल्क है और जिस तरह अमेरिका बार बार रिटेलिएट उसके साथ कर रहा है वो खत्ते के मफाद में नहीं है, आलमी अमन के मफाद में नहीं है। पाकिस्तान ने एक बहुत बड़ा रोल प्ले किया है कि उनको टेबल टॉक पे लेके आया है, किसी मुआदे के नज़दीक तर लेके आया है और कोई अग्रीड टर्म्स कर भी ली हैं। लेकिन अगर एक दूसरे के ऊपर हमलाबाजी रुकेगी नहीं तो ये देरपा अमन के लिए नुकसानदेह साबित होगा। अमरीका बड़ा मुल्क है, उसके इस खत्ते में इंटरेस्ट हैं। ईरान लोकल इस रीजन का बहुत बड़ा मुल्क है, तेल की पैदावार करने में और फिर उसकी तरसील में, और स्ट्रेट ऑफ हॉर्मज है उसके पास। तो मेरे ख्याल में ऐसे मुल्क के साथ पुरमन तरीके से बातचीत के जरिए अगर हल निकाल लिया जाए तो बेहतर है। जितनी ज्यादा आंखें दिखाएंगे उतना ज्यादा दीवार पे लगाने की कोशिश करेंगे तो ईरान रिटेलिएट करेगा, जिसका नुकसान ये होगा कि ईरान अपने बरादराना मुल्कों के पास जहां अमेरिकन अड्डे हैं उनको वहां पे उनके इंटरेस्ट को नुकसान पहुंचाएगा, जो इन रिटर्न किसी बड़ी जंग का जो है वो मुअज्जब बन सकता है। और मेरे ख्याल में तमाम ही लोगों को, बड़े कंट्रीज को इसमें रोल प्ले करना चाहिए, यूएन को भी रोल प्ले करना चाहिए, लेकिन अमेरिका को बड़ापन दिखाना चाहिए। और अगर अमन हासिल होता है तो उसको कमजोरी नहीं बनाना चाहिए और अमन के लिए कोशिश करनी चाहिए।
2: अमन के लिए कोशिश करनी चाहिए, बड़ी अच्छी बात की। मल साहब, इसी तरह पानी जो है वो जरूरत है या हथियार भारत को क्या कहेंगे? इंडस वाटर टेरिटरी जो पानी पर एक और जंग या मुआहदा अमल हो सकता है?
3: राज साहब, ये बड़ा अहम सवाल है। हम बहुत ज्यादा एक दूसरे पोलराइजेशन में इतना आगे चले जाते हैं कि कई दफ़ा मुल्क की सलामती और नेशनल इंटरेस्ट भूल जाते हैं। हमें याद रखना चाहिए कि हमने 9 मई को पिछले साल भारत को उनके हमले के जवाब में शिकस्त से दोचार किया, उनके त्यारे गिराए, उनका डिफेंस सिस्टम तबाह किया, उनके ड्रोन हमारे लोगों ने बाहर शॉटगन लेके आगे निकल आए जब वो हमले कर रहे थे हमारे ऊपर। तो कौम ने अपनी सपा और अपनी लीडरशिप के साथ मिलके भारत को सबक सिखाया, लेकिन आप याद रखें भारत एक हमसे 4-5 गुना बड़ा मुल्क है, अददी अस्करी और टेक्नोलॉजी के लिहाज से, इकोनॉमी के लिहाज से बड़ा मुल्क है, तो वो आराम से नहीं बैठेगा। इसलिए हमें नजर रखनी चाहिए कि अब उसने एक पहले ही ऐलान किया कि मैं सिंध तास मुआहदे से मुकर जाऊंगा, मैं पानी रोकूंगा पाकिस्तान का, और मैं उन दरियाओं के ऊपर डैम बनाऊंगा जो दरिया जिनका बहाव पाकिस्तान की तरफ है। तो ये अल्टीमेटली, और अभी जो कश्मीर में उनका रोल है, अभी जो तालिबान प्रो तालिबान जो रजीम है वहां से पीछे से जो टीटीपी को सपोर्ट है, ये वो चीजें हैं जो इंडिकेट करती हैं कि भारत चुप करके नहीं बैठेगा और पाकिस्तान को उसके मफादात को नुकसान पहुंचाने के लिए अपना काम करता रहेगा। ऐसे में हमें उसके पानी के इस इस्तेमाल को हथियार नहीं बनने देना चाहिए और अपनी आवाज उठाते रहना चाहिए, अपनी सफों में इतिहाद रखना चाहिए। अभी वो हमारे कश्मीर इलेक्शन को भी बना के बहाना कश्मीर हमारी और कश्मीरी कौम के दरमियान में वो दरार डालने की कोशिश कर रहा है। हमें विजिलेंट रहना चाहिए और आगाह रहना चाहिए अपनी जिम्मेदारियों से, और कोशिश करनी चाहिए कि पाकिस्तान के वसीतर मफाद जो है उसको नुकसान ना पहुंचे। पानी बिल्कुल भारत एज अ वेपन यूज कर रहा है, और अगर सिंध तास मुआहदा जो ब्रोकर्ड बाय वर्ल्ड बैंक है अगर उससे भारत निकल गया और हमने निकलने दिया तो अल्टीमेटली पानी के ऊपर जंग का मुअज्जब बनेगा। और हमें कोशिश करनी चाहिए कि आलमी राय हमवार करें, अपने अपने मुल्क में अपने अपने एमपीज और जो हमारे नुमाइंदे हैं उनको ये बावर करवाएं कि पाकिस्तान के साथ ज्यादती हो रही है, और वर्ल्ड बैंक और बाकी लोगों को आमादा करें कि वो भारत को सिंताज मुआदे के ऊपर अमल पैरा होने के लिए पूरा जोर लगाएं कि वो इस मुआदे से निकल ना सकें। क्योंकि अगर इस तरह मुआदे से लोग निकलने लग गए तो कोई भी किसी भी जगह पे मुआदा जो है उसकी अहमियत नहीं रहेगी। और इसमें सिक्योरिटी काउंसिल का भी बड़ा रोल है। जो आर्बिट्रेशन कोर्ट्स हैं उन्होंने एक दो फैसले दिए हैं जो पाकिस्तान के हक में शुनीद सुनाते हैं, तो कोशिश करनी चाहिए कि पाकिस्तान जंग के बगैर इस मामले को हल करे, और उसमें आलमी रायामा का और आलमी अकवाम आलम का बहुत रोल होगा।
2: मलिक साहब, पाकिस्तान ने तो हमेशा कोशिश की है अच्छी बात करने की, दोस्ती की बात की है, लेकिन मैं इस तरफ आता हूँ कि आप चूंकि मुस्लिम लीग को ऐड कर रहे हैं तो मुस्लिम लीग नून आयरलैंड की जो लीडरशिप में अचानक तब्दीली की वजह क्या बनी? क्या जल्दी में ऐसा फैसला लेना चाहिए था? आप डार साहब के इस फैसले से मुतफिक और नई क्यादत से मुतमिन हैं? मुस्लिम लीग नूरमार डेनमार्क की मैं बात करूंगा, मुस्लिम लीग डेनमार्क नॉर्वे और स्वीडन को किस तरह देखते हैं?
3: मुस्लिम लीग नून डेनमार्क और नॉर्वे और स्वीडन चैप्टर चल रहे हैं। एक दो जगह है जो इश्यूज कोशिश कर रहे हैं रिजॉल्व हूँ, लेकिन कोशिश करेंगे कि अपना अपना चैप्टर जो जो दो दो साल पूरा करता जाएगा तभी नई तंजीम लगाए। शाहिद साहब की क्यादत में नॉर्वे अच्छा काम कर रहा है, स्वीडन में सईद शेख साहब और डेनमार्क में आफ्ताब रूमी साहब सदर हैं, तो कोशिश करेंगे जब अपना वो वक्त पूरा करें तो लोकल जो मकामी हमारी सपोर्ट बेस है उनके साथ मशवरे के साथ नई टीम जो है प्रपोज की जाए। आयरलैंड वाला एक टेक्निकल इशू है, वहाँ पे हमारे जो सदर थे वो सोशल मीडिया के ऊपर काफ़ी एक्टिव पंजाबी का प्रोग्राम करते हैं, और आजकल आपको पता है कश्मीर में इलेक्शन चल रहे हैं तो उनकी थोड़ा प्रोग्राम्स की वजह से काफ़ी शिकायत उनको आई इसहाक डार साहब को, और उन्होंने उनकी मुद्दत क्योंकि 4.5 साल हो गई थी तो एक नई फ्रेश टीम दी है आयरलैंड में, और साजिद रसूल साहब को सदारत मिली है, उनके साथ नासर खान साहब, ताहिर रशीद साहब और चौरी सोहेल साहब मेलो उनको लगाया गया, पुराने ही लोग हैं जो आगे लेके आए गए हैं। कोशिश करेंगे कि वो मिलके आयरलैंड में पाकिस्तान मुस्लिम लीग नून के चैप्टर को आगे लेके बढ़े और उनके प्रोग्राम को जो मेन स्ट्रीम आयरलैंड में लीडरशिप है उससे अलग किया गया ताकि वो अपना प्रोग्राम आज़ादी से कर सकें। लेकिन साथ ही साथ ये भी है कि जब आप अपनी आज़ादी राय का इस्तेमाल करें तो किसी भी कम्युनिटी रंग नस्ल जात को निशाना मत बनाएं, उसका नुकसान फिर ये निकलता है कि वो शिकायत पीछे आती हैं कि आया ये मुस्लिम लीग नून की पॉलिसी है कि किसी एक कम्युनिटी को निशाना बनाना, तो मेरे ख्याल ये वजह बना है। लेकिन जो भी क्यादत फैसला करे उसको मंजूर करना चाहिए, और उन्होंने 2 साल की मुद्दत थी, 4.5 साल पूरे किए हैं तो आगे भी मौका मिलता है अगर आप साथ चलें क्यादत के फैसले को माने और आगे चलें तो आगे भी चांस बनता है, और पैवस्ता राज शजर से उम्मीदें बाहर रख।
2: मलिक साहब, अच्छा किया आपने जवाब दे दिया, इस पर लोग हमसे पूछते भी थे तो मैंने आपसे सवाल कर लिया, बराह रास्त सवाल किया। तो मलिक साहब, डेनमार्क में मलिक सिकंदर सिद्दीक को 17 इम्तियाज मिला तो उसकी मुबारकबाद का इंतजार है?
3: नहीं नहीं, सिकंदर मलिक साहब हमारे भाई हैं, हमारे बहुत ही कोना मश्क हमारे लीडर थे सिद्दीक साहब, ये उनके बेटे हैं। लोकल पॉलिटिक्स चलती रहती है लेकिन सिकंदर साहब और उनके वाले साहब की मुस्लिम लीग में उनके लिए बहुत खिदमात हैं। 17 इम्तियाज मिलना पूरी कम्युनिटी के लिए फख्र है। आपके आपसी इख्तलाफात हो सकते हैं लेकिन 17 इम्तियाज आपकी कम्युनिटी में से एक एक्स मेंबर ऑफ पार्लियामेंट को मिलना ये पूरी कम्युनिटी के लिए बायस फख्र है। मैं ओपन हार्टेडली मुबारकबाद देता हूँ और तमाम लोगों से उम्मीद भी करता हूँ कि वो उनको मुबारकबाद भी दें और उनके साथ इस खुशी को शेयर करें। ये एक रेयर ऑनर है जिसमें आपके सफारत खाने का आपकी कम्युनिटी का किरदार होता है और यूं ही नहीं मिल जाती डेकोरेशन। हमारे यहाँ बरतानिया में भी जो किंग है वो साल में सैकड़ों लोगों को MBE अवार्ड करता है, नेशनल डेकोरेशन दी जाती है। اور یہ آپ کی خدمات کا ایک اکنالجمنٹ ہوتی ہے جو آپ اوور دی ایئرز کمیونٹی کو فراہم کرتے ہیں. میری طرف سے آپ کو بھی, سکندر صاحب کو بھی, آپ کی پاکستانی کمیونٹی کو بھی بہت بہت مبارکباد ہو, اور امید ہے کہ آپ کی کمیونٹی میں سے جو اچھے کام کرنے والے لوگ ہوں گے ان کو بھی کنسیڈر کیا جائے گا اور سفارت خانہ آپ جیسے لوگوں کو اکنالج کرے گا, کیونکہ ڈینمارک, ناروے اینڈ سویڈن ویری امپورٹنٹ کنٹریز فار پاکستان. تو ایسے لوگوں کو آگے لایا جائے گا جن کے لٹریچر کے لیے, میڈیا کے لیے, پالیٹکس کے لیے اور بزنس کمیونٹی کے لیے خدمات ہیں.
2: ملک صاحب, یورپ میں جو ہے اور کون سے فیصلے جو ہے متوقع ہیں؟
3: یورپ میں ہم ایکٹیولی دیکھ رہے ہیں جی, ترکی ہے جو ڈیو ہے, گریس ہے, جرمنی ہے, فرانس ہے, تو یہ ایکٹیولی اس کو دیکھ رہے ہیں. یہ عہدے اپنی مدت پوری کر چکے ہیں, تو ڈار صاحب جو ہے اس کے اوپر میٹنگ کال کریں گے, تو انشاءاللہ تعالی جو فیصلہ ہوگا اس کے مطابق لے کر چلیں گے. لیکن یہ چار ملک سر دست جو ہیں وہ لسٹ میں ہیں جو یورپ میں ریکانسٹیٹیوٹ کرنے کے لیے ڈار صاحب کے فیصلے کے انتظار میں.
2: ملک صاحب, او پی سی پنجاب, او پی ایف پاکستان, کیا کہیں گے, گلاس ہاف فل یا ہاف؟
3: میں گلاس فل ہی سمجھوں گا. عمران خان صاحب کے دور میں او پی ایف کا چیئرمین ہی نہیں لگا, ساڑھے چار سال اس کا بورڈ ہی نہیں کانسٹیٹیوٹ ہوا, اور بغیر ہم وزیر کے کام چلاتے رہے. زلفی بخاری صاحب آدھے پچدے وکیل تھے, وزیر تھے, وہ زیادہ کام تو عمران خان صاحب کے ساتھ تھا ان کا. تو میرا خیال ہے کہ گلاس ہاف فل کے آپ کے پاس سالک صاحب فیڈرل منسٹر ہیں, اون چودھری صاحب جونیئر منسٹر ہیں, قمر رضا شاہ صاحب برطانیہ سے چیئرمین ہیں, پھر افضال بٹی صاحب ایم ڈی او پی ایف ہیں, پھر آپ کے پاس پورا بورڈ ہے جس میں خالد شاہین بٹ صاحب ایم ڈی بیت المال بھی ہیں, اور آصف چودھری صاحب جاپان سے ہیں, اور میڈم بٹ ہیں جو دبئی سے ہیں, امریکہ سے جو ہے وہ ایک ممبر بورڈ ہیں. تو یہ کافی آپ کے لیے, کامران خان صاحب ہیں بٹی صاحب کے بردر ان لا, تو یہ آپ کے لیے ایک نئے آٹھ دس چہرے اوورسیز کی خدمات کے لیے فیڈرل گورنمنٹ میں کام کر رہے ہیں. کنونشن مقرر منعقد کروا کے انہوں نے یہ ثابت کر دیا کہ جی وہ کام کرنا چاہتے ہیں, اور 16-17 رکن کاتی پرائم منسٹر کا اعلان جس کے مطابق اوورسیز کو مراعات ملی. تو یہ میرا خیال ہے کہ یہ گلاس آپ فل کی نشانی ہے. او پی سی پنجاب میں آپ کو میری صورت میں ایک اوورسیز پاکستانی دیا ہے جو آپ کا نمائندہ ہے, آپ کے لیے دروازے ہمارے کھلے ہیں, اور ہم جدید بنیادوں پہ پورٹل کو, اوورسیز سینٹر کو, فیسیلیٹیشن ڈیسک کو 41 ضلعوں میں, اوورسیز عدالتوں کے ذریعے ہم نئی اصلاحات لے کے آ رہے ہیں. امید کر رہے ہیں کہ انشاءاللہ تعالی یہ پہیہ مزید گھومے گا, آپ کو اوورسیز کے ڈیسک ایئرپورٹ پہ ملیں گے, اور انشاءاللہ تعالی یہ عدالتیں آہستہ آہستہ آپ کی گواہیاں ڈینمارک سے بیٹھ کے آپ امبیسی سے عدالتوں سے رجوع کر سکیں گے, اور یہ جو لینڈ رجسٹریشن ہے وہ کمپیوٹرائز ہو رہی ہے, اس سے آپ یہاں بیٹھے ڈینمارک سے اپنی پراپرٹی ٹرانسفر کر سکیں گے, بیچ سکیں گے, خرید سکیں گے, جو پہلے پاور آف اٹرنی کے ذریعے ہوتا تھا جس میں کافی فراڈ ہوتا تھا, تو اب ہم کوشش کر رہے ہیں کہ اس کو کیپ کریں, اور پنجاب کے لینڈ رجسٹریشن ڈپارٹمنٹ کے ذریعے اس کا جو ہے حل نکال.
2: ملک صاحب, حکومت میں شفل کی خبریں چل رہی ہیں, کہاں تبدیلی آپ دیکھ رہے ہیں اور کہاں امید رکھنی چاہیے؟ اس کے علاوہ آپ نے لینڈ رجسٹری کی بات کی, تو اس پر بہت ساری باتیں رشوت کی بھی چلتی رہتی ہیں.
3: لینڈ رجسٹری میں آپ کو جب کمپیوٹرائز لینڈ رجسٹریشن ہو جائے گی تو وہ تو آپ رسید جمع کروائیں گے بینک میں, اور اپنی رجسٹری جو رجسٹرار آپ کا کونسلیٹ ہے یہ رجسٹرار بن جائے گا, تو آپ کو رشوت والا تو معاملہ ہی نکل جائے گا نا جی, آپ پیسے دیں گے بینک میں اور اپنی رجسٹری کروائیں گے. جہاں تک شفل کی بات ہے, یہ کوالیشن گورنمنٹ ہے, مختلف جماعتوں کا ممبا بن کے کوالیشن گورنمنٹ ہے, اور اس میں تھوڑا اوپر نیچے ہوتا رہتا ہے سسٹم, جس میں مختلف پارٹیوں کے وزیر بھی ہیں اور مختلف سٹیک ہولڈرز بھی ہیں. اب تک تو جنگ جیتنے کے بعد پیر اچھا کام کر رہا ہے, آپ سالس بنے ہیں امریکہ اور ایران کے درمیان میں, یہ بہت بڑا آنر ہے. آپ کو یو ایس اے کا پریزیڈنٹ نام سے جانتا ہے, آپ کے ملک کی یہ بہت بڑی عزت ہے کہ وہ جنرل آصف منیر اور शबाज शरीफ, वजीर आजम शबाज शरीफ और डेप्टी वजीर आजम सागदार साहब को जानते हैं, मिलते हैं। बैन अल-अक़वामी दुनिया में वजीर और जो वजीर आजम हैं वो आपके जो हेड ऑफ स्टेट है उनसे राबते में हैं। तो ये आपके लिए खुशबख्ती और खुशकिस्मती है। अब इसको आप ट्रांसलेट करें इकोनॉमिक रिवाइवल में तो ये पाकिस्तान मजीद आगे तरक्की कर सकता है। और ऐसे में ओवरसीज पाकिस्तानी जो 41 बिलियन डॉलर सालाना भेज रहे हैं वो आपको कुमक फराहम कर रहे हैं। तो मेरे ख्याल में शहबाज शरीफ साहब से अच्छा वजीर आजम अंडर द सर्कमस्टेंसेज नहीं मिल सकता और उनसे काम चलाना चाहिए। वो एक बेहतरीन मुंतजम है। जो भी तब्दीली आए नए इलेक्शन के बाद ही आनी चाहिए। लेकिन यह है कि शहबाज शरीफ साहब का इस वक्त जो इंटरनेशनल दुनिया में ऑरा बना है उसको मुल्की मफाद में इस्तेमाल करना चाहिए। छोटे मोटे वजीर चेंज होते रहते हैं वो तो कोई
2: मलिक
3: इशू नहीं।
2: साहब, इलेक्शन जो है अपनी मुद्दत पूरी करते हैं, फिर इलेक्शन होते हैं, टाइम पर हो जाते हैं, तो आप क्या तैयारियां देख रहे हैं अगले इलेक्शन की?
3: देखिए अगले इलेक्शन में सबसे बड़ा मसला जो मेरे ख्याल में है पॉलिटिकल पोलराइजेशन को खात्मा करके ऑपोजिशन के साथ प्रॉपर कोई एसओपी तैयार करना है जिसके तहत जो इलेक्शन की क्रेडिबिलिटी है उसके ऊपर उसकी साख के ऊपर उंगली ना उठे। तो उसमें गवर्नमेंट एंड ऑपोजिशन का बड़ा रोल होगा कि वो 6 महीने साल पहले इसके ऊपर काम शुरू कर दें इलेक्शन कमीशन के साथ मिलके। और वो जो इस्लाहात चाहिए वो जो कैवियट जो गारंटीज चाहिए उनको इंश्योर करे ताकि ये बखेड़ा जो है ये वंस फॉर ऑल खत्म हो जाना चाहिए कि गड़बड़ कहाँ हुई है, कहाँ होती है, क्यों होती है। जो तकद्दस है बैलेट का वो बरकरार रहना चाहिए और जो अवाम जिसको वोट देते हैं उसकी सेंक्ट्री सेंक्टिटी जो है वो महफूज रहनी चाहिए। और उसके लिए गवर्नमेंट एंड अपोजिशन दोनों का ही किरदार है और इस्टेब्लिशमेंट को एज अ फैसिलिटेटर किरदार अदा करना चाहिए और पॉलिटिकल फार्मूले के तहत अगले इलेक्शन से पहले ये चीजें हो जानी चाहिए ताकि ये फॉर्म 45, फॉर्म 47 या जब इमरान खान साहब वजीर आजम बने थे तब भी इस तरह की जो है वो जो शिकायत निकली थी जो अदालतों ने सुनी ही नहीं दो दो ढाई ढाई साल। तो ये पहले हल हो जाना चाहिए कि ट्राइब्यूनल्स बा इख्तियार हों, आपकी जो अर्जियां जल्दी सुनी जाएं, आपके जो बैलेट है वो ठीक हो, आपने कैसे वोट डालना है। ये फिर तजर्बे जो है लास्ट मिनट नहीं होने चाहिए। आपका आरटीएस फेल हो जाता है क्यों हो जाता है, 61 अरब लगा के भी आरटीएस फेल हो जाता है तो फिर इतने पैसे लगाने का क्या फायदा। आप ये चीजें पहले तय करें ताकि इलेक्शन से पहले ये चीजें और जो प्रॉब्लम्स हैं वो दूर हो, एक अच्छा फेयर इलेक्शन हो और अवाम जिसको मुंतखब करें उनको हुकूमत करने का मौका मिले।
2: मलिक साहब, ओवरसीज सेल, ओवरसीज अदालतें, मजीद क्या मुतवक्को है?
3: देखिए मेरे ख्याल में हम ये ओवरसीज में अभी भी कश्मीर के इलेक्शन की वजह से काफी काफी जो है वो हालात यूके यूरोप में कशीदा हैं और जो ऑपोजिशन है उन्होंने कभी भी सोशल मीडिया के नेगेटिव इस्तेमाल को रोका नहीं है। मुल्क के खिलाफ जहां भी उनको मौका मिला है चाहे IMF है चाहे GSP+ है चाहे पैसों का भेजना है बैंकों के जरिए, उसमें ऑपोजिशन ने पूरी कोशिश की है कि पाकिस्तान को एज अ रियासत नुकसान पहुंचे। उनके जो यूट्यूबर्स हैं जो मुल्क से भाग के आए हैं वो सुबह शाम मोनेटाइज जो है अपने चैनल्स को इस्तेमाल करते हैं मुल्क के खिलाफ, जो है सारा दिन वो जो है प्रोपेगेंडा करते हैं कि किसी तरीके से मुल्क को कमजोर किया जाए। तो ऐसे में मेरे ख्याल में वो जो एवलांच है जो मंशूर में हमने 16 नुकात दिए थे उसमें से कुछ चीजें अभी तक आगे नहीं आ रही। फॉर एग्जाम्पल हम असम्बलियों में 10 सीटों की बात कर रहे थे मंशूर में, यहाँ दोहरी शहरियत खत्म होने की बात हो रही है। उसकी मेन वजह यह है कि ऑपोजिशन ने जो रियासत को नुकसान पहुंचाने वाला काम है उसको नहीं रोका। इमरान खान को सपोर्ट करना और बात है, मुल्क को नुकसान पहुंचाना और बात है। भारत के साथ जंग में भी जो लोग हैं उनकी फौज को सियालकोट में लेके आ गए थे, कराची के ऊपर कब्जा हो गया था। तो ये जो रोल है या ऐसे जो लोग जो फौज से भागे हुए हैं या फौज में उनका कोई रोल नहीं है वो भी म्यूटनी डालने के लिए अपना हिस्सा डालते हैं, तो ऐसे लोगों की वजह से ये हमारी जो पेशरफ्त है कि पार्लियामान में ओवरसीज की सीटें हों उसके ऊपर मजामत हुई है और वो रुकी है बात। अदरवाइज अब तक लेजिस्लेशन हो जानी चाहिए थी, ये काम अभी रहता है। दूसरा, ये अदालतों वाला भी, ओवरसीज वाला भी जो है, जो आपके जो अदालतें जो हैं वो आपके शहर से सफारतखानों के जरिए आपकी गवाही डालेंगे, वो काम भी अभी पाया तकमील तक नहीं पहुंचा। अदालतें लग गई हैं, जज लग गए हैं, कोटल के जरिए आपको अदालत में पेश करवाना है, उसके ऊपर पेशरफ्त अभी रुकी हुई है। कन्वेंशन, दूसरा कन्वेंशन अभी होना था, वो रुका हुआ है, वो मेरे ख्याल में विद इन 6 मंथ्स या इंशाल्लाह ताला अगले साल समर तक हो जाएगा, जिसमें पेशरफ्त का जायजा लिया जाएगा कि कितने इकदाम का ऐलान किया था वजीर आजम साहब ने और कितने इकदाम के ऊपर अमल हुआ है। और तीसरा, ये जो पूरी दुनिया में एंटी जो ह्यूमन स्मगलिंग के खिलाफ एक आवाज बनी है, ग्रीस में कश्तियां उलटने के बाद पाकिस्तान में स्मगलर्स के ऊपर हाथ डाला है, उसकी जगह लेने के लिए स्किल्स इंस्टीट्यूट्स का क्याम अमल में लाया गया है और उसके जरिए वो इसी को रिवैम्प किया जा रहा है ताकि पाकिस्तान लीगल चैनल से बैन अल-अक़वामी दुनिया में लोगों को भेजे। तो वो एक अच्छी चीज है जो अगर आगे बढ़ के आपकी नर्सेज, डॉक्टर्स, आपके हुनरमंद अफराद को मुल्क से बाहर भेज सकती है, जो कि मेरे ख्याल में अगर आगे चल के ये बेहतर किरदार अदा कर सकती है। और मुल्क में सरमाया लाना, उसके लिए ग्वादर हो, GSP प्लस हो, या पाक चाइना जो है कॉरिडोर हो, उसमें सरमायाकारी के मौकों के ऊपर मेरे ख्याल में SIFC भी काम कर रही है, बोर्ड ऑफ इन्वेस्टमेंट भी काम कर रहा है, इसमें मजीद तेजी लाने की जरूरत है। हम सालस रहे हैं ईरान और अमेरिका के दरमियान में, और अब डिफेंस कॉन्ट्रैक्ट होल्डर हैं विद सऊदी अरेबिया, तो इसकी ट्रांसलेट भी होना चाहिए। पाकिस्तान का कर्जा माफ होना चाहिए, पाकिस्तान में सरमायाकारी के बेहतर मौके होने चाहिए, ताकि ये लोग मुल्क छोड़ के मुल्क से बाहर जाने की बजाय अपने मुल्क में सरमायाकारी कर सकें, अपने मुल्क में जो है सरमायाकारी के फरोग के लिए अपना किरदार अदा कर सकें। ये वो चीज़ें जो है अभी रहती हैं, जो चीज़ें हुई हैं कन्वेंशन के मुताबिक वो मैंने आपको बयान कर दी।
2: मलिक साहब, पंजाब की बड़ी पावरफुल खातून हैं, लेडी हैं, बड़ी मजबूत उनका बैकग्राउंड है, मरियम नवाज साहिबा, आप उनकी हुकूमत या उनके मतलब, आप उनके कारनामों के मतलब, आप उनकी कारकर्दगी से मुतमिन हैं? वो अरबों रुपए के बजट दे रही है MPs को और एक्टिव रोल अदा करती हैं, लेकिन आगे ईमानदारी जो है वो आगे जब पैसा दिया जाता है तो पैसा तो खजाने से निकल जाता है, MPs को मिल जाता है या MNAs को भी जो मिलता है, पार्टियों को भी मिलता है, तो वो ईमानदारी कहाँ से लाएंगे?
3: देखिए, आप ये आप समझे कि जिन हालात में मरियम नवाज शरीफ साहबा ने वजारत आला संभाली थी, वहाँ एडमिनिस्ट्रेशन नाम का कोई चक्कर ही कोई नहीं था। वहाँ पे स्कैंडल्स थे, भर्तियों पे स्कैंडल थे, अपॉइंटमेंट्स पे स्कैंडल थे, और आपने देखा ही है कि पता ही नहीं था कि वजीर आला काम किस तरह कर रहे थे। बुजदार साहब शरीफ आदमी हैं, लेकिन जिस तरह की कॉम्पिटेंसी पंजाब को चलाने के लिए चाहिए थी वो उनमें नहीं थी, और उसको रिप्लेस करके उन्होंने एक जो है एडमिनिस्ट्रेशन साइड में, आप देख लें चीफ सेक्रेटरी और पंजाब के IG ने और FIA ने मिलके एक संभाला दिया है। दूसरा, उन्होंने अमन व अमान पैदा किया है, वो जो बेरा रवि थी, वो जो बिल्कुल लॉलेसनेस थी, उसका खात्मा किया है। तीसरा, उन्होंने जो प्रोजेक्ट किए हैं वो आपको देखना पड़ेगा कि आप आम हालात में इस तरह के प्रोजेक्ट इनॉग्रेट नहीं कर सकते। साफ सुथरा पंजाब है, आपने हर जिले में सफाई की है, आपने वेस्ट मैनेजमेंट लेके आए हैं, आप बच्चों के लिए, खवातीन के लिए बाइक्स हैं, स्कॉलरशिप्स हैं, लैपटॉप्स हैं, आप फिर अपॉर्चुनिटीज पैदा की हैं, पुलिस स्टेशन, पुलिस थाने बनाए हैं, आपने एयर एम्बुलेंस लेके आए हैं, और आपने किसानों के लिए कार्ड निकाला है, बेवाओं के लिए कार्ड निकाला है, यतीमों के लिए कार्ड निकाला है। तो ये कोई आसान काम नहीं है इस तरह के दूरस असरात के हमल इश्यूज को करना। मरियम नवाज शरीफ हैज परफॉर्म्ड रियली वेल, उनकी तमाम टीम को मुबारकबाद दी जाती के उनकी जो एडमिनिस्ट्रेशन साइड पे टीम है उन्होंने करप्शन, ब्राइबरी और इस तरह का खात्मा करने में मदद की है। लेकिन ये पाकिस्तान है, ये पंजाब है, अरबों खरबों के यहाँ बजट हैं, चीजें हैं, कई लोग होंगे जो इस सूरत हाल से या अपॉर्चुनिटी से फायदा उठाएंगे, اٹھا لیں گے, کوشش کریں گے, لیکن یہ کہ پکڑے جائیں گے. کیونکہ یا جب لیڈرشپ یہ کہہ دے کہ جی ہم زیرو ٹالرنس پالیسی اپنائیں گے, اور اگر کسی کا میل فیسنس میں پبلک پرس میں ہاتھ ڈالتا پکڑا گیا تو بچے گا نہیں. تو دیکھنا یہ ہے کہ اگر پبلک پرس میں ہاتھ ڈالتا پکڑا گیا, کیا اس کی پھر پشت پناہی ہوتی ہے یا اس کو کٹہرے میں لایا جاتا ہے. میرے خیال میں مریم نواز شریف ایسے لوگوں کے اوپر زیرو ٹالرنس پالیسی اپنائیں گی اور وہ لوگ بچ نہیں سکیں گے, پھر اپنی نوکریوں سے جائیں گے. بیوروکریسی میں ہوتے ہیں اچھے لوگ بھی ہوتے ہیں, برے لوگ بھی ہوتے ہیں, لیکن جہاں کے اوپر پبلک پرس میں خیانت کا عمل آیا وہاں پہ پھر وہ اپنی جاب سے جائیں گے. تو یہ مجھے یقین ہے کہ مریم نواز شریف ایسے لوگوں کو کھلا نہیں چھوڑیں گی,
2: کھلا نہیں چھوڑیں گی. مل صاحب, اوورسیز کے کیا ایشوز پینڈنگ ہیں, منشور, مطالبات اور لوگوں کی آرا دیکھتے ہوئے؟
3: دیکھیں رائے صاحب, بہت سارے ایشوز ہیں. یورپ, یوکے, امریکہ کے پرابلمز ڈفرینٹ ہیں. ہماری جو جہاں دوہری شہریت نہیں ہے وہاں دوہری شہریت لانا ہے, اسپین اس میں شامل ہے. جہاں دوہری شہریت ہے ہی نہیں اور وہاں پی او سی کارڈ ہوتا تھا, وہ پی او سی کارڈ بنانے میں آج کل بڑی دیر لگ رہی ہے. ایئرپورٹ میں امیج کا ایشو ہے, وہاں پہ ایئرپورٹ سیلز بہتر ہونے چاہیے. آج کل ڈیجیٹل کا زمانہ ہے, اب تو فون پہ سارا کچھ ہوتا ہے, ایئرپورٹ پہ ہی ہونا چاہیے نظام اگر کوئی مسئلہ پڑتا ہے, یعنی کارڈ رینیول, پاسپورٹ رینیول, یہ ساری چیزیں ایئرپورٹ پہ اویلیبل ہونی چاہیے تاکہ اگر کوئی بندہ وہاں پہ کام کرتا ہے. گرین زون بہتر کر دینے چاہیے. اب تو اسکینرز کا زمانہ ہے, یا اسکینر لگائیں اور آپ اپنی جو آتا ہے سامان بیگیج اس کو کلیئر کر لیں. اب اسکینر بتا دیتے ہیں اس میں کیا چیزیں. اب آپ کھول کھول سامان جو ہے وہ لوگوں کو تنگ کرتے ہیں وہاں, پھر رشوت ستانی ہوتی ہے. تو یہ ایک بڑا المیہ ہے, لوگ امیج کو اس کے ساتھ ریلیٹ کرتے ہیں. یا پڑھنے والے گریجویٹ یا اے لیول کرنے والے بچے جب پاکستان جاتے ہیں اور ان کا بیگ کھولا جاتا ہے اور وہاں رشوت دینی پڑتی ہے, وہ ایک بیڈ امیج لے کے پاکستان سے واپس آتے ہیں. اور پھر پاکستان میں جانے والوں سے بھی گزارش ہے کہ وہ اپنے بچوں کو لے کے اپنے گاؤں میں ہی نہ گھس جائیں, ان کو دکھائیں ملک میں جہاں ترقی ہو رہی ہے. آپ کشمیر سے ہیں تو مظفرآباد لے کے جائیں, اسلام آباد لے کے جائیں, آپ لاہور میں ہیں تو اپنا لاہور کی سیر کروائیں, یا ارد و گرد و نواح سے ہیں تو اپنا مین کراچی سے ہیں تو کراچی شہر. یہ نہ ہو کہ یہ بچے جا کے صرف وہی امیج دیکھ کے آئیں جو آپ کے گاؤں کا ہے. اس کا نقصان یہ ہے کہ وہ آ کے ایک بہتر امیج نہیں لے کے آتے, اور وہ پھر بچے جب اپنی مرضی کے مالک ہوتے ہیں تو وہ موراکو, تنیزیا, ترکی بھاگتے ہیں, وہ اپنے ملک جانے کو پریفر نہیں کرتے. تو آپ اپنے ملک کا بہتر جو ہے وہ تشخص پیش کریں تاکہ بچے پٹ آف نہ ہو.
2: ملک صاحب, بعض لوگ آپ کو مکمل طور پر لاہور دیکھنا چاہتے ہیں, آپ کا کیا خیال ہے؟
3: مکمل طور پر لاہور ہی ہوں, یہ ڈیجیٹل کا زمانہ ہے آج کل. فون ابھی ہم, میں اگر آپ کہیں کہ جی ڈینمارک آگے ہی پروگرام کریں گے تو شاید ہم ایک بھی نہ کر پاتے. تو میں تو تقریباً ایوری ادر سکس منتھس آپ کے ساتھ پروگرام میں پچھلے 10 سالوں سے آ رہا ہوں. تو یہ ڈیجیٹل کا زمانہ ہے, پڑھے لکھے پروفیشنل لوگوں کو لینا چاہتے ہیں جاب کے لیے تو آنا جانا رہے گا. میری فیملی یہاں ہے تو مجھے آنا پڑتا ہے, میرا ایک چلتا چلاتا دفتر ہے 20 سال سے, میرے کلائنٹس ہیں 5,000 سے زیادہ, تو ان کو سروس دینی پڑتی ہے. اور یہ ایک والنٹری جاب ہے جو ہم اچھے طریقے سے کر رہے ہیں. چیئرمین کا وہاں ہونا ضروری ہے, کمشنر کا وہاں ہونا 24 گھنٹے ضروری ہے, وائس چیئرمین تو ایک علامتی آنریری پوزیشن ہے, یہ تنخواہ دار پوزیشن نہیں ہے. تو ہم اپنی کانٹریبیوٹ کر رہے ہیں جتنا والنٹریلی کر سکتے ہیں, اور اس سلسلے میں پھر روزگار بھی چلتا رہتا ہے جس سے ہم جو خرچہ ہوتا ہے اس کو سروس کرتے ہیں اپنے دفتر سے. تو ایک اچھا نظام چل رہا ہے, جہاں ضرورت ہوگی. آج کل تو پی آئی اے کی فلائٹ چل گئی ہے مانچسٹر سے لاہور, میڈم کو جب ضرورت ہوتی ہے تو ہم جو ہے ود ان 10-15 آورز لاہور موجود ہوتے ہیں, اور میں کھلی کچہری کرتا ہوں ہر مہینے کے آخر پہ. تو یہ سائلین کے لیے ایک موقع ہوتا ہے کہ جن کے معاملات رکے ہوئے ہیں تو وہ اس کھلی کچہری میں آتے ہیں اور بتاتے ہیں, اور وہاں پہ موقع پر افسران موجود ہوتے ہیں اور ہم موقع پر احکامات لیتے ہیں تاکہ ان کی دادرسی ہو سکے. ویسے بھی جب میں وہاں جاتا ہوں وہاں میلہ لگا رہتا ہے, اور یہاں دفتر میں بھی 4 سے 6, 1 سے 2, سیٹرڈے کا پورا دن, آج دیکھیں پورا دن آپ کے ساتھ لگ جائے گا, تو سیٹرڈے کا پورا دن کام کرتا ہوں. تو اوورسیز کے لوگ ان کے ساتھ ایکسس ہے, اور جو بھی ان کے جملہ معاملات ہوتے ہیں ان کی ہمارے ساتھ ڈیجیٹل مینز آف کمیونیکیشن کے ساتھ 24 گھنٹے رابطہ رہتا ہے. اور کل وقتی کمشنر जो है वो ओपीसी में मौजूद है, जो 21 ग्रेड का मुलाजम है, तो वो भी आपकी खिदमत के लिए हर वक्त मौजूद रहते हैं।
2: मलिक साहब, बड़ा अच्छा कि आपने वजाहत कर दी कि लोग तो समझते थे जिस तरह ये अमेरिका वार को किस तरह देखते हैं, इसी तरह शायद लगता है ऐसे था कि आपको भी कोई करोड़ों के हिसाब से महीने के पैसे मिलते हैं।
3: नहीं नहीं ये वॉलंटरी जॉब है, इसकी कोई तनख्वाह नहीं होती, बल्कि इसके कोई पर्क्स प्रिविलेज भी नहीं है, और वो तो मरियम साहबा की मेहरबानी है कि उन्होंने वजीर का दर्जा दिया हुआ है, तो उसकी वजह से फ्लैग कार दी है, तो ड्राइवर है साथ, लेकिन उसमें कोई पैकेज नहीं है जो, यानी तनख्वाह तनख्वाह नहीं होती वाइस चेयरमैन।
2: मलिक साहब चले इस पर बात आगे बढ़ते हैं, सवाल मेरे पास काफी हैं, जल्दी से करना चाह रहा हूँ। सेप्टेम्बर में कौमे मुत्तहिदा का इजलास इवेंट फुल हो सकता है?
3: देखे अकवामे आलम को कोशिश करनी चाहिए कि अकवामे ये जो सितंबर का इजलास है उससे पहले पहले ईरान यूएसए वॉर को कंक्लूड करें और अग्रीमेंट को हतमी शक्ल दें। सितंबर के यूएन के इजलास के दौरान में अगर ये सुलह का कोई अच्छा देरपा हल निकाल लें तो ये पूरी दुनिया के लिए एक अच्छा यूएन के प्लेटफॉर्म से अमन का मैसेज जाएगा। अदरवाइज जैसे जैसे यूएन अपनी अफादियत खो रहा है पीस भी कहीं धुंधला जाएगा, और ये मुल्क के लिए और रीजन के लिए और पूरी दुनिया के अमल के लिए खतरनाक होगा। जिस तरह पेट्रोल प्राइसेस तेजी से बढ़ रही हैं, आम आदमी की बसात से रोजमर्रा की अशिया जो हैं वो निकलती जा रही हैं, और ये बहुत खतरनाक होगा अगर ये रुझान चलता रहा। आप जंग के हालात में ज्यादा अरसा नहीं रह सकते, और अब हम तकरीबन तकरीबन ये पूरा साल जंग में गुजार रहे हैं, तो आप सोचें कि माइनर वीकर इकोनॉमीज के ऊपर इसका क्या असर हो रहा होगा। यानी पेट्रोल जो है बसात से बाहर हो गया है, और लोग घरों तक मैसूर हो गए हैं क्योंकि वो अफोर्ड ही नहीं करते। अब तो मोटर बाइक वाले चीखना शुरू हो गए हैं कि पेट्रोल अफोर्डेबल नहीं है, तो ये आगे चल के हर गरीब मुल्क के ऊपर इसका बोझ ज्यादा पड़ता जाएगा, कर्जे का बोझ ज्यादा पड़ता जाएगा, और ये बहुत सारे मजमरात हैं इसके, बहुत सारे इसके असरात होंगे, नेगेटिव असरात इकॉनमी के ऊपर। तो मेरे ख्याल में इक़वामे मुत्तहिदा का इजलास अमन के हसूल के लिए दूरस नताइज का हमल हो सकता है अगर बड़े ममालिक उसमें अपना किरदार अदा करें।
2: मलिक साहब बड़ा अच्छा कि आपने बता दिया। मलिक साहब इस बड़े तंदूर पर तो बड़े बड़े लोग बैठे हुए हैं, तो इन सारे हालात में मियां नवाज शरीफ साहब बड़ी ताकतवर शख्सियत हैं, सियासी शख्सियत हैं, 3 बार वजीर आजम रह चुके, वो क्या सोच रहे हैं?
3: देखिए उनकी बेटी जो है वो उनकी जेर निगरानी, उनके रुफका की जेर निगरानी वजारत आला के ऊपर वो एक बड़ा एक्सपीरियंस ले रही है। उधर जरदारी साहब जो है वो अपने बच्चे को, मेरा ख्याल है कि वो ही इज ग्रूम्ड टू बी अ लीडर ऑफ हिज पार्टी, पीपल्स पार्टी को वो लीड कर रहे हैं, फॉरेन मिनिस्टर भी रहे हैं। तो मेरे ख्याल में अगली जनरेशन को ये जो तजर्बे का मौका मिला है ये मुल्क के लिए और सियासत के लिए बेहतर है कि कोई ना कोई आगे चीज जो है वो है। उधर शहबाज साहब के बच्चे भी, दो सलमान और हमजा, उनकी मावनत करते हैं, वो भी एक अच्छी बात है कि ये नौजवान नस्ल जो है वो अपने जो बुजुर्ग हैं उनसे सीख रही है। मियां साहब मेरे ख्याल यही सोच रहे होंगे कि एक तरफ उनका भाई वजीर आजम है, एक तरफ उनकी बेटी वजीर आला है, और सबसे बड़ी अपोजिशन की जो स्टेक होल्डर पार्टी है वो उनकी अलाई है, तो वो सोच रहे होंगे कि किस तरह ये 4-5 साल गुजरे ताकि ये लोग जो है इस जो काम है इसको लोगों के सामने पेश कर सकें और आइंदा के लिए अपनी फ्यूचर स्ट्रेटजी पॉलिसी बना सके। अभी क्योंकि इस टेन्योर में तो उनका आगे बढ़ के उनका कोई रोल नहीं बना, लेकिन अगले सेटअप में उनका बहुत बड़ा रोल होगा कि हाउ ही पिच हिज इलेक्शन कैंपेन, हाउ ही ट्रांसलेट जो काम उनकी बेटी ने किया है, भाई ने किया है, उसको लोगों तक पहुंचाएं, और हाउ ही टैकल द ऑपोजिशन, क्योंकि जाहिर है अगर ऑपोजिशन इज लेड बाय जो करंट ऑपोजिशन लीडर हैं तो वो भी एक बड़ा एक देखना पड़ेगा कि अगर आप एकदम उनको फ्री हैंड मिलता है और अवाम की जो फीलिंग है उसको मद्देनजर रखते हुए, तो यूथ को गैल्वनाइज करना, हुकूमत में रह के जब आप इलेक्शन में जाते हैं तो एकदम लोगों के साथ राबता साजी एक बड़ा जुए शीर लाने के मुतरादिफ काम है। तो ये हुकूमत से 5 साल निकल के जाके पब्लिक में जाना ये बड़ा लीडर चाहिए, और नवाज शरीफ साहब का होना مسلم لیگ نون کے لیے باعث برکت ہے کہ وہ ایک لیڈر موجود ہوگا جو عوام میں جائے گا اور عوام کو اپنی طرف راغب کرے گا، اسی طرح باقی لیڈر بھی کریں گے، تو یہی ایک ٹیسٹ ہوگا کہ کیسے آپ ٹرانسلیٹ کرتے ہیں ان 5 سالوں میں کیے کام کو اپنی کامیابیاں گنوانے کے لیے کہ لوگ اس کے اوپر ووٹ بھی دیں۔
2: ملک صاحب آپ نے بہت ساری باتیں کی اور کھل کر کی، تو ہمارے معاملات جو فارن آفس کے یا فارن جو دوسرے ملکوں کے ساتھ چلتے رہتے ہیں، اسحاق ڈار صاحب کا فارن جو فارن افیئرس ہے، فارن چونکہ وہ فارن منسٹر ہے، اور ان کی کارکردگی کو یا ان کا کام کیسے چل رہا ہے؟
3: میرے خیال میں اسحاق ڈار صاحب نے انڈیا کی جنگ بھی جیتی ہے اور سالسی کے پیچھے فارن آفس کا بڑا کردار ہوتا ہے، یہ جو آپ کے چیف جا رہے ہیں پوری دنیا میں، آپ کے وزیر اعظم جا رہے ہیں عرب ممالک میں، ترکی میں، پوری دنیا میں، تو فارن آفس تو پوچھے ایک بیک بون ہوتی ہے جو یہ سارا منورنگ جو ہے اس کو افیکٹ کرتی ہے۔ اسحاق ڈار صاحب فائنینس کے آدمی ہیں، کم گو ہیں، کام کرنے والے 24 گھنٹے سے 22 گھنٹے کام کرنے والے آدمی ہیں، انہوں کو فارن آفس دی، انہوں نے چپ چپیتے جو ہے آپ کو کام کر کے دکھا دیا کہ پوری دنیا میں لوہا منوایا ہے، ایک ایک دن میں جنگ کے اوپر اتنے فارن منسٹر کے ساتھ رابطہ کرنا، پھر سالسی کے دوران سالسی کی نگوشیشنز آپ کے ملک میں ہوئی ہیں، یہ ایک انہونا واقعہ ہے کہ ایک غریب اکنامیکلی ان اے بیڈ شیپ ملک ایک ورلڈ کی سپر پاور کو مسلمان ملک کی پاور کے ساتھ جو ہے سالسی کر رہا ہے، اور وہ مان رہے ہیں کہ یہ ہمارا سالس ہے، فیسیلیٹیٹر نہیں کہتے، وہ کہتے سالس ہے، سو آپ ایک مصدقہ سالس کے طور پہ کام کر رہے ہیں، اور ڈسپائٹ دی فیکٹ کہ ہم IMF میں بالوں الجھے ہوئے ہیں، تو میرے خیال میں اسحاق ڈار صاحب نے پرفارم کیا ہے، اور فائنینس کے اوپر بھی ان کی نظر ہوتی ہے بیکاز آف بینگ ڈپٹی پرائم منسٹر، تو ایک اچھا ایک پیر ڈوو چلا ہے اور پاکستان کی خدمت ہوئی ہے، اور یہ ہسٹری جج کرے گی کہ کیسا رہا، لیکن ان کو جب بھی موقع ملتا ہے وہ پرفارم کرتے ہیں، اللہ لوک آدمی ہیں، گاڈ فیئرنگ آدمی ہیں، مجھے ان کے ساتھ 5 سال ہو گئے ہیں، ڈائریکٹ ان کے کمانڈ میں کام کیا ہے، تو ان کے ساتھ کام کرنے کا اپنا ایک طریقہ کار ہے، 5 سال ہو گئے ہیں ڈائریکٹ ان کے کمانڈ میں کام کیا ہے، تو ان کے ساتھ کام کرنے کا اپنا ایک طریقہ کار ہے اور اپنی ڈسپلن ہے، اور وہ ڈار صاحب کوما اور پیش اور فل سٹاپ بھی نہ چھوڑنے والے آدمی ہیں، اور وہ مینوٹلی پیپرز کو پڑھتے ہیں اور ایک ایک چیز کو وہ بڑی لحاظ سے دیکھتے ہیں، تو ان کے ساتھ کام کرنا ایک بہت اچھا تجربہ تھا، مجھے بہت سیکھنے کو ملا ہے، اور امید ہے کہ وہ آگے بھی ایک اچھی لیگسی چھوڑ کے جائیں گے جو اسی طرح ان کی طرح کام کرے گی اور اسی طرح پارٹی کو اور ملک کو اور اپنی حکومت کو سپورٹ کرے گی۔
2: ملک صاحب، اسحاق ڈار صاحب درویش انسان ہیں، بڑے محنتی ہیں، آفس کا کام کرتے ہیں، آفس مین ہیں، لیکن میڈیا بھی بڑا بے لگام ہے، آج کل میڈیا بھی تھوڑا سا میڈیا کی زد میں بھی تھوڑے سے آئے ہوئے ہیں۔
3: دیکھیں، وہ ان کی فیملی میں کسی بچے کا ایشو ہوا ہے اور گورنمنٹ آف پنجاب نے اس کے اوپر فوری کاروائی کرتے ہوئے جو ہے معاملہ جو ہے اس کے اوپر کیس رجسٹر بھی ہوا ہے، انویسٹیگیشن ہو رہی ہے، اب یہ کام تو عدالتوں کا ہے کہ شیف کو گرین سے علیحدہ کرے، یہ پولیٹیکل کام تو ہے نہیں، عدالت نے فیصلہ کرنا ہے، یہ پارلیمان میں بھی نہیں ہونا اور میڈیا پہ بھی نہیں ہونا، تو میرے خیال میں لیٹس ناٹ ہیو اے میڈیا ٹرائل، میری یہی گزارش ہوگی کہ لیٹ دا کورٹ ڈو دیئر جاب۔ اس ملک میں تو ویسے جو ہے وہ کیا نام تھا، وہ ریمنڈ ڈیوس بندے مار کے چلا گیا ہے، تو یہ پاکستان کا، اور ابھی سی سی ڈی کے اوپر بھی باتیں ہوتی ہیں، تو یہ ہر وقت میں کچھ نہ کچھ ہوتا رہتا ہے، کوشش کرنی چاہیے کہ ہم اپنا کرمنل جسٹس سسٹم مضبوط کریں جس میں ہاتھ نہ مروڑے جا سکیں، اور عام آدمی کو بھی اسی طرح انصاف ملے جس طرح خاص آدمی کو ملتا ہے، تو اسی سلسلے میں مریم نواز شریف صاحبہ نے پولیس کو فری ہینڈ دیا ہے، پولیس اپنا مقدمہ دائر کرے، چلان جمع کروائے، عدالت اس کے اوپر اپنا فیصلہ دے، بیسٹ یہی ہے، اور ٹائم اسپین میں دے، 5-6 مہینے میں کیس کو فارغ کرے، پتہ کرے جو بھی کرنا ہے، اس سے یہ فائدہ ہوگا کہ لوگوں کا انصاف کے جو طریقہ کار ہے یا نظام ہے اس کے اوپر اعتماد بحال ہوگا، اور میرے خیال میں کسی کے گھر میں بھی کوئی بھی شخص جرم کر سکتا ہے، سزا اس جرم وار کو ملنی چاہیے جس نے جرم کیا ہے، لیکن उनके बुजुर्गों को, बहनों को, भाइयों को, माओं को पोलिटिसाइज या प्रोपेगेंडे का शिकार नहीं बनाना चाहिए। और ये तो मसदका एक कोर्ट है कि यू आर इनसेंट अंटिल प्रूवन गिल्टी बाय कोर्ट ऑफ लॉ। कोशिश सिर्फ ये करें कि कोर्ट ऑफ लॉ ही डिसाइड करे। समरी